0: एग्जीक्यूटिव है, दोनों ने डिसाइड ये की, कई बार उन्हें अपील भी किया, उन्हें रिक्वेस्ट भी की कि स्मूथली इस पावर को ट्रांसफर किया जाए और आप रिजाइन देकर ट्रांसफर करें, लेकिन नहीं हुआ। फिर भी हम उम्मीद रखते हैं कि आने वाले दिनों में वो रिजाइन देकर इस पावर ट्रांसफॉर्मेशन में कोई ज्यादा ये नहीं करेंगे। लेकिन इन्हीं चीजों को लेकर कांग्रेस और एनसी ने डिसाइड किया है कि अपने कॉलिशंस के जो मेंबर काउंसलर्स हैं उनको लेकर एग्जिस्टिंग जो हमारी काउंसिल है अगेनस्ट चेयरमैन और जो काउंसिल है उसके अगेनस्ट नो कॉन्फिडेंस मोशन लाया जाए। और इस नो कॉन्फिडेंस मोशन में कांग्रेस की तरफ 11 काउंसलर्स और एनसी की तरफ से आपको 5 काउंसलर्स ने सिग्नेचर्स किए हैं।
1: नो कॉन्फिडेंस मोशन ही शोक्षक उन डिप्टी कमिश्नर करगिल इदुन लार्ता तेरगी अपने मीडिया पर नगर अंचिक नासिर हुसैन मुंशी यूसुफिक मोल्स।
2: देखिए जहां तक एलएजीसी फिफ्थ एलएजीसी का सवाल है, ये नेशनल कॉन्फ्रेंस और कांग्रेस के माबेन जो है एजेंडा अलायंस तय हुआ था जिसमें ढाई ढाई साल का पावर शेयरिंग की बात की गई थी। तो ये डेट जो है 18 अप्रैल 2026 को खत्म हुई। तो उसके बाद हम लोगों ने नेशनल कॉन्फ्रेंस की क्यादत को चिट्ठी लिखा कि आप ट्रांसफर ऑफ पावर के लिए प्रोसेस शुरू कर दें। तो कुछ बातचीत का सिलसिला जारी रहा तो थोड़ा सा हमको इसमें लेट हो गया। तो आज हमने जो है अपना 16 काउंसलर्स के दस्तखत से डीसी साहब को अपना नो कॉन्फिडेंस रेजोल्यूशन जो है पेश किया गया है सेक्शन 27(2) ऑफ एलएचडीसी एक्ट के तहत। तो इंशाल्लाह हमें उम्मीद है कि जल्द जो है इसमें स्पेशल मीटिंग के लिए जो हमने गुजारिश की है जिसमें फ्लोर टेस्ट होगा और नए चेयरमैन का जो मुंतखब होगा उसके लिए वोटिंग का प्रोसेस के लिए डेट आएगा यूटी एडमिनिस्ट्रेशन की तरफ से। तो इंशाल्लाह हमें उम्मीद है कि जल्द अज जल्द जो है वो डेट आके हम नए काउंसिल को फॉर्म करेंगे।
3: डिप्टी कमिश्नर की तरफ
2: से कहा जो एज पर एलएचडीसी एक्ट और इलेक्शन रूल्स है जो भी कार्रवाई होगा उसी के रूम में ही होगा।
4: زانسکار لا میمان سغیز محتمه بودی رنچن این ما یود پی با قیاد پی لبی توز پی که لیگ ناس نین کرچن زوستی که فبسوز با سومندی وقت لازلا انتظامی که کور سق سیاسی گوباون دون آم میمان سغان جوکسی یود پیندی فبسوز پی گرل سیر سق زانسکار بودیز اسوسیشن پانی لقتو تیکا بسکن این من فبسوزیر گپ ندی با قیاد پو جلو سی زوستی نوک فوتان گنپین کهر با سون در جل با یونسکن ستونگیش سیسیان میمان سغیز دی با قیاد پی فبسوز با سون من کسایان خبرچیک یونیورسیتی آف لداخ سی کرگیل کیمپس یان نوک Innovation, Design and Entrepreneurship Bootcamp می گوتوس نانگیم با University of Ladakh نا تعلیمی وزارت دونا واروانی فاونڈیشنی توقیقه گزوک بسکن این مندی پروگرام پیست رولیکا سلکن ساق شپاهو ساق فیکلتی ممبر ساق دونا لشیس پاون ملسا چیگی که جم چیر گلاس ترول چیگ این زره این یعن دیوز بسه سمار چوکا بچاز دونا چونلنی لون پیانوک یارگز یومیسترول چچا این زره زیز دی پروگرام پیانوک ممبر پارلیمن لدا خاجی حنیفه جان پسپار دونفو جوکسی یود پین ڈاکٹر فیزان دین اگریکلچر دونا هارتیکلچر شری گوپال شرما نورال آفیسر وزارت تعلیم واروانی فاندیشنی چوخسنا شری گوپال کمار عاشق حسین لون ڈاکٹر جعفر علی خان یانگ ڈاکٹر سونم لوٹوز میٹرولوجیکل محکمہ درسی یود پن یونیورسٹی آف لداخی چوخسنا ڈاکٹر محبوب علی انچارج ایڈمنسٹریشن کرگل کیمپس خطبہ استقبالیہ پیش با سونگمن یانگ یونیورسٹی گیلا شیس پرو چوپیس کورلا سلپو بس زربا سونگ یانگ زیسکی دخسانی وائس چانسلر پروفیسر ڈاکٹر ساکت کشواہی لمستان یانگ نو کورس چکشی کی کنا سکیت تانسی نشور سرگو چخپا یارگیس تانسی این زربا سوندی وصلہ زربا سونکی ڈاکٹر سونم لوٹسی رہنمائی انو کیمپس انو اٹومیٹک ویدر سٹیشن نسوب بسی یوتی اندی وصلہ سونم لوٹسی سرگیلا سمزن رنگ اکا چھز لوک سوخ سودی نکا زربا سونگیان سلکان پرون لگینا سمبا تانسی لاز با یوت پیکا ان تانما سونگ ہل کونسل کرگلی چیئرمین ڈاکٹر محمد جعفر آخونز کونسل سیکریٹریٹ لا ڈپٹی کمشنر کرگل راکیش کمار نا یمبو گراف شگی کھکھور بسی ان یانگ دی وقت لا ٹرانسپورٹیشن خدمات ان جی این ایم پرو نفیا دونا ایش ایس نا تھوت یوت